एक तपस्या गर्ने मौका अवश्य

0: चाहिँ आइसक्नु भयो आजको वाइसरको छलफल सुरु गराउन त आज हामी पहिलो सालको पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरामीको सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाँदा फाट्ने वा पहिले फाटेको छ भने धाँदा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त अब पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान भएको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर थाहा हुन्छ, पहिलो जाने सङ्केत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले लिइहाल्नु मिलेन।

अहिलेको सामाजिक राष्ट्रसित सुरक्षा कर्मीहरूकै त्याग निष्ठा र अदम्य साहसका कारण नै अहिलेको संकटको बेलामा

0: प्रसारण भइरहेको साझा खबरमा बारीको विपदपछि बाल बालिका किशोरी हिंसाको चिन्ता बजार परिवारमा सेपरेट हुँदाखेरि अर्कोटी जोखिममा पर्छन् फेरि परिवारमा सेपरेट हुँदाखेरि त्यो पसल म्यानेजमेन्ट र ट्राफिक युनिटको प्रश्न लिएर काङ्ग्रेसमा क्रियाशील सदस्यता प्रावधिक नगरेकाले पनि पन्ध्रौंमा अधिवेशनमा भाग लिन पाउने घटेपछि भारीमा देशले राष्ट्र सेवक अझै सम्पर्क विहीन लगायतका खबर भाकेले छन् सीआईएनको साझा खबर सुन्दै गर्नुभयो।
1: खाना र पानीको अभाव हुन सक्छ।

नागरिक बैनिकमा अन्तिम संस्कारमा पनि सकस एउटै कोठामा दुई परिवार शीर्षकमा खबर छापिएको छ भने अर्को खबर ग्यास पहुँचरी अभाव रात भरि लममा शीर्षकमा छापिएको छ।

विद्यार्थी ख्यालमा नेपाल दुई विकेटले पराजय भएको नेपालले दिएको एक 212 रनको लक्ष्य दिल्लीले एक करोड बाँकी सदा 8 विकेटको क्षतिमा पूरा गरे। अनाजसित ब्राजले नेपाल अनिवार्य एनभीएलमा लगातार दोस्रो जित हात पारेको छ।

সদস্য ঠিক ছিল ও আপনাদের দুই ছেলে আগে চিরাশি বিষয় চলা

Dokładnie, no trudno iść z tematami.

0: সবাইকে রাহাই সকল হয়েও আজকে ওরাই সরকো সকল শুরু করলাম না তো আজ আমি পয়দ জানো কুমার কো কছিন কো পারে না টিকে কো কলা শুনছো না
1: ইলাগো সুখা জমিনা পানি রসনি জমিন কো কো ফুলি আজা কাছে মা কইলে কাটে কো সাবনি আজা পাড়াই লগনি জমিন বাসিনে জতা রসি কইরো কালা ছানার মন
0: না কইরো কাপনি লক্ষণ বন্ধন তো পারিবো আমি লেখা কইরো ইসলে কুলি রাখো সামনে কথা সসে কথা কইরো আমি সবে থাও নি রইতা আমি
1: ওনি কইরো জানি কইলে জমিন মুনি বাটা চাপন পারে কো সু তু রাবা জামনি পানি কো মুন সুখনি ওয়া তামিরো মুনি रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलोदेखि सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर थाहा हुन्छ। पहिलो जाने सङ्केत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु हुँदैन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाले तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान छ नै जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान माथि पो छन्, ज्यान नभए के मन
2: सुरक्षा निकाल्न के के कुरा उठ्छ, त्यो कुरा निकाल्न गाह्रो भइरहेछ। कुनै फेरमा त्यसको होइन, हामीले संस्था मिलेर 2016 युटिलिटी यस्तो कुराहरू सुरक्षा निकायलाई दुरी तपाईँको त्यो स्टेडिङ रूप भन्छ नि होइन, पैसाको प्रयोग गर्ने दुरीहरूको पनि महत्त्वपूर्ण छ, प्रकारको कुरामा प्रयोग गर्नु यस्तो कुरा मिलेर
3: तपाईँले अब नै जाने अथवा सुरक्षा सूचनाहरू लिने तपाईँले गर्दाखेरि झन्डै दुई हप्ता बितेलाखेरि त्यहाँको अवस्था त्यो सही तरिकाले राहत वितरण प्रक्रिया त्यसको व्यवस्थापनमा राम्रै देखिएको छ अथवा केही अझ हामीले सुधार्न सक्यो भने अझ राम्रो हुने होला छ।
2: अहिले त अहिले त स्ट्रगल छ, अहिले चाहिँ अब त्यो ठाउँ विभिन्न स्थानीय जनप्रतिनिधिहरू कारणले, स्थानीय सरकारको कारणले, सुरक्षा निकायको कारणले धेरै कुरा स्ट्रगल छ, स्ट्रगल कुरा हामीले एप्रिसिएट गर्नुपर्छ। तर चार दिनदेखि चाहिँ हामीहरूले यो एकद्वारको कुराले कन्फ्युजन भयो है। मलाई के लाग्छ, मेरो आफ्नो विचार देख्यो भने एकद्वारको नीति चाहिँ सामान्य समयमा हो क्या, वर्षको अरू सबै समय हो एकद्वारको, तर इमर्जेन्सी मेरो द्वारमा गरौँ। इमर्जेन्सीको यो कोसीमा 56 ढोका छ, एकदम बाहिर आउँदा एकद्वार गरियो भने त्यो निराश हुन्छ, यो कुराहरू खालि एनालोजीमा गयो यो। त्यसै गरी एकद्वार इमर्जेन्सीमा होइन, एकद्वार सामान्य समयमा एकद्वार गरौँ, इमर्जेन्सीको समयमा कोअर्डिनेसन गरौँ, मोबिलाइज गरौँ, सहकार्य गरौँ, सबैलाई स्वागत गरौँ है। यदि मैले म्यानेज गरियो भने मैले सबै यो सबै नाकाहरूमा हामी हेर्नु स्थानीय सरकारको कसैको पनि हुनसक्छ, टिम सुरक्षाकर्मी सहित पछि आउने सबै सहयोगहरूलाई ती रिसिभ गर्ने या रेकर्ड गर्ने त्यहाँ सुरक्षाकर्मी सहित तपाईँ यो ठाउँमा जाम चाहिँ ठाउँमा गरिखेल्न सक्छ भनेर प्रत्येक कोर्डिनेसन सेन्टर बाटो बाटोमा राखेर त्यो एकदम राम्रो कोर्डिनेसन, एकदम राम्रो फेसिलिटेसन, हामी सबै ट्रक्सहरूलाई सबै राजधानी लिएर पहिलो चरणको राजधानी लिएरलाई सुरक्षा प्रत्येक गाडीमा एउटा सुरक्षाकर्मी राखेर प्रत्येक आवश्यक ठाउँमा पठाउनु र प्रत्येक कुराको रेकर्ड, गएको रेकर्ड, बाढेको रेकर्ड, फर्किँदाखेरि थ्याङ्क्यु रेकर्ड सबै दिन सकिन्छ हामीले।
3: त्यसो भए प्रशासन अथवा सरकारले नै जुन एकता नीति भनेर लिएको छ त्यो भन्नु छ,
2: होइन म चाहिँ इमर्जेन्सीको स्थापनाले विपदको समयमा चाहिँ एकद्वार नीति अरू बेला तयारी हुन अगाडि एकद्वार गर्नुहोस्, तयारी हुनु पऱ्यो नि, त्यो प्रिपेयरनेस भन्छ नि, हामीले तयारी गर्दाखेरि एकद्वार नीति चाहियो कि वर्षको अरू सबै 300 दिन एकद्वार गर्नुहोस्, त्यो 10 दिनलाई फेरि मैले जनवरी गर्नुहोस् भन्ने सुशासन एकदम महत्त्वपूर्ण छ, सरकारलाई रिपोर्ट दिने एकदम महत्त्वपूर्ण छ, यो दुरुपयोग नहुनको लागि धेरै महत्त्वपूर्ण छ होइन, यो कारण धेरै दुरुपयोग हुन्छ, धेरै कुरा चर्चा हुन्छ, मान्छेहरू अनेक एक्सिडेन्ट सोसल वर्क भन्छ नि, अब यो डिजास्टर टुरिजम पनि हुन्छ, त्यही भएर मान्छे हामी सर्वप्रथम एक्सिडेन्ट हेलिकप्टर भन्ने मान्छे पनि हुन्छ है, यो डिजास्टरलाई सबै विद्यार्थीको परिचय भनिपछि कतिले एकदम भावना अवस्था गर्न एकदम इमोसनल भएर काम गरिरहेको हुन्छ. यो सबैले कोर्डिनेसन होइन सम्बन्धले सहकार्य र सहयोग बडो जरुरी छ र सजिलै तयारी गर्न सक्छ. र सबैभन्दा ठुलो कुरो भनेको विप्लव नपराखेको तयारीको भन्दा कुरो हुन्छ नि. विप्लव नहुँदाखेरि हामी तयारी गर्नु पऱ्यो. त्यो तयारी छ सरकारको सबै निकायमा, हाम्रो सशस्त्र प्रहरी बल, नेपाल नेपाली सेना होइन नेपाल प्रहरी सरकार धेरै मन्त्रालयमा प्रिपेयरनेस छ. त्यो प्रिपेयरनेस गर्नु पऱ्यो कि तयारी. हामी सङ्घ संस्था निकाय अन्तर्राष्ट्रिय निकाय सबैको काम गरेर वर्षभरि एकता गरौँ र इमर्जेन्सीहरूलाई चाहिँ सबैलाई मोबिलाइज गरेर सहकार्य गरेर हामीले ग्रुपमा काम गर्नुपर्छ. र अर्को कुरा जस्तो अन्तर्राष्ट्रिय मान्छेहरू आउँछ नि, हामी बस्नु धेरैको कुटुम्ब कुमारी आउँछ. अब त यो ऊ हो नि हाम्रो वैदिक के अरे हाम्रो चाहिँ सनातनदेखि चलिरहेको कुरा हो नि, बुझ्नुभएको कुटुम्ब हो. हामी गुजरातमा भूकम्प ल्याएर हामी जानुपर्छ, हामी गएको पनि छ. पाकिस्तानलाई पढ्न जानुपर्छ, त्यहाँ नोटिया हुँदै जानुपर्छ. हामी जानु पनि पर्छ, हामीले उहाँलाई खान पनि दिनुपर्छ. विश्व परिवार हो यो.
3: अहिले पछिल्लो समयमा जुन नेपालप्रतिको सहानुभूति राख्ने देशहरूको संख्या र उनीहरूको प्रति राखेको मात्रा हेर्दा त्यो पनि त्यसै पनि त्यसैको सङ्केत कसो गर्नुपर्छ होला.
2: हो त, तर हामीले केही समय हामी यसमा अरू मिल्यौँ. यसमा कसैको केही नियत अथवा केहीमा जाने बेला छैन. म सबै पोजिटिभ मात्रै कुरा गर्छु यो बेलामा. यो दुःखको बेला हो, पोजिटिभ कुरा गर्नुपर्छ. र त्यो कुरो के हो भने हामी चाहिँ हामीले अरूलाई पनि सहयोग दिनुपर्छ. हामी सम्पूर्ण देशमा पनि हामी सम्पूर्ण देशलाई सहयोग गर्छ. हामी सम्पूर्ण नभए पनि सम्पूर्ण देशमा हामीले सहयोग गर्छ. हाम्रो सेना सहयोग गर्छ, हाम्रो सेना एकदमै सक्षम छ, हाम्रो सशस्त्र प्रहरी बल एकदम सक्षम छ. हामीले धनी देशहरूलाई पनि सहयोग, चाइनालाई भारतले पनि हाम्रो सहयोग गर्न सक्ने क्षमता हाम्रो सुरक्षा दिएर राख्छ. हामीले सहयोग उहाँलाई पनि सहयोग दिनुपर्छ. उहाँहरूको सहयोग लिएर पनि हामीले हामीले अलिकति हिचकिचाउनु हुँदैन.
3: अहिलेको भोटिको सिपको अहिलेको अभ्यासलाई त्यो हामीलाई सिकाएर भन्नुभयो.
2: भूकम्प पनि सिकिसकेका छौँ, तर हाम्रो चाहिँ सिकेको कुराहरूलाई हाम्रो मेमोरी चाहिँ हाम्रो मेमोरी इन्स्टिट्युसनल मेमोरी नलेज मेमोरी कम भयो कि भूकम्पमा प्रशस्त सिकाएको पर्दैन नि. हामीले भूकम्पको रसपारमा कतिपय विदेशी होइन निकायहरू विदेशी एक्सपर्टहरूले आएर ड्रिल गरेर नेचरल निकाय हो नि, हामीसँग आएन नि. त्यो सबै गाह्रो थियो नि. त्यो म्यासिभ उपहाटहरू ठुलो हाम्रो इम्प्याक्ट परेको थियो. यति धेरै जनधनको सम्पत्तिको नाश भएको थियो. जनता बन्द गर्नु कति गाह्रो भएको थियो.
3: त्यो अहिलेको हाम्रो भोटेको सेवाबाट

0: हामीले पढाइका साथ लगभग गर्दाखेरि तपाईँले एकदम साधारण रकमहरूको कुरा सुनाउनु भयो नि के के सोच्नुहुन्थ्यो यदि हामीले तपाईँ नाकाको कुरा गर्नु नाकामा कति आएर त्यसको हिसाब उता राखेर पढाइदिनु भयो भने तपाईँले भन्नुभयो नि जे के सोच्नुहुन्थ्यो यदि बिहान हामीले अलिकति साथ पनि पढाएको कपाएको भए
1: मैले हजुरलाई मैले जहिले पनि पुस्तकको कुरा गर्दाखेरि तयारीको पूर्व तयारीको कुरा गर्छु प्रिपेरनेसको कुरा गर्छु त्यो किन महत्त्वपूर्ण छ भने त्यो एकजाट त्यो भएर हुनुपर्छ कि हामी सबैको तयारी हामी सबैको होइन हामी हाम्रो सबै निकायहरू सरकारले एकसिटीको रूपमा जम्मा भएर काम गर्ने हुनुपर्छ मैले उदाहरण चाहिँ दिएको थियो एउटा उदाहरण हो हाम्रो प्रत्येक नाकाहरू त्यो क्षतिग्रस्त नाकाहरूमा जाने ठाउँमा हामी सुरक्षा प्रोत्साहित गृह मन्त्रालयका होइन एक्सपर्टहरू सहित अब को हुनसक्छ स्थानीय सरकारका मान्छेहरू सहित त्यहाँ बसेर एउटा युनिट परिचालन गरेर प्रत्येक गाडीमा सुरक्षा कर्मी राखेर हामी सहयोग गर्न सक्छौँ अनि जाँदाखेरि कहाँ बिताउनुपर्ने हामीलाई थाहा हुन्छ ट्रान्सपेरेन्सी पनि हुन्छ फर्केर आउँदाखेरिको कति बिताउनुपर्ने रिपोर्ट पनि लिनुहोस् धन्यवाद सहित पठाउनुहोस् प्रत्येक गाडीमा के सामान छ पहिले छोटो गर्नु चेक गर्नुहोस् अथवा स्क्यान गर्नुहोस् के गर्नुपर्छ होइन हरियो स्टिकर लाउनुहोस् र जानुहोस् भन्ने एकजना सुरक्षा कर्मी सहित सबैभन्दा आवश्यक ठाउँमा तपाईँ यता जानुहोस् तपाईँ यता नजानुहोस् तपाईँको गाडीमा फोर रोल छैन रहेछ तपाईँ जान सक्नुहुन्न हाम्रो सबै कुरो त्यही भएर भएर पठाउनु सकिहाल्थ्यो
0: तर फेरि स्थानीय प्रशासन अथवा सरकारले के भन्छ भने यो जानकारी लियो भने भोलि नै छुट्टी कम त्यस्तो हुन सक्छ त्यस कारणले लियो भनेर पनि बेलुका हामी सोच्छौँ
1: यसरी गर्दाखेरि त्यो डर पनि भयो सबैलाई स्वागत पनि भयो नि त्यो भएर मैले प्रिपेयरनेस हामीले अनुभव भएर कम्ती अनुभव भएर सिक्ने होइन अनुभवमा भएको गल्तीहरू नदोहोऱ्याउने र म फेरि पनि भन्छु एक दल व्यक्ति भनेको इमर्जेन्सीको बेलामा त सबै मिलेर काम गर्ने सबै मिलेर रेस्पोन्स गर्ने कोर्डिनेसनमा काम गर्ने हो र त्यो कसरी गर्न सकिन्छ भन्ने कुरा एक दल व्यक्ति त तयारीमा गर्ने वर्ष भन्ने हो 355 दिन चाहिँ एक दल व्यक्ति गर्ने हो 10 दिन चाहिँ सबै मिलेर काम गर्ने हो
0: कि
1: सबै मिलेर जस्तो एउटा परिवारमा टिमवर्क भन्ने हुन्छ नि त्यसै कारण देशमा भएको सबै संस्थाले टिमवर्कको हिसाबले काम गर्ने हो र सरकारलाई केन्द्रमा राखेर सरकारको निगरानी पनि त्यसलाई केन्द्रमा राखेर हामी सबैले जिम्मेवार भएर त्यसलाई रिपोर्टिङ गर्ने ट्रान्सपेरेन्सी गर्ने होइन यो एकदमै बढी सुशासनको जरुरी छ अनि त्यसपछि एकदम क्षमताका मान्छेहरू एकदम भावनात्मक रूपमा म जानुपर्छ भन्ने कुरा आउँछ उनीहरूले जाँदाखेरि कतिपयले त राम्रो गराउनु कतिपयले झन् बढी त्यहाँ लिएर आउँदैन होइन बजारमा अस्ति जाँदाखेरि बजारको लाइन बस्ने गाडीको विशेष कोही कति गाडी लिएर आठ बजार लाग्नुपर्छ केही त आठ गाडी हाल्छ हामीले जाँदा जस्तो हामी यहाँबाट हामीले मार्दैन हामी त म चाहिँ के विचार त कसैको यो एकजनाको हातमा थिएँ एउटा नेपालीको हातमा थिएँ एउटा नेपालीको हात तल बाँधेर राखेर बाँड्नु पर्नु कस्तो लाग्छ सबै मान्छे सबै गाउँको सबै

सबै मिलेर

कारण भन्दा आफ्नो जीवन त्यसले तपाईँको आफ्नो अरू आफ्नो जीवन बस्नेलाई देखाएको छ भिजिबिलिटी यस्तो यस्तो दुःख गराउँदा भिजिबिलिटी गर्ने आउँदो संस्कार त नानीहरूले देवताहरूले खानु पाउँछन् संस्कार सुन्नु पऱ्यो अनि त्यस कारणले यो मलाई चाहिँ मलाई सिग्नल के लाग्छ भने धेरै राउड हिसाबले यो गर्ने समय होइन कसैलाई हामीसँग भएको सोच राम्रो हामी सबैको हो त्यस कारणले मैले यो तलमाथि गर्न जरुरी छैन अथवा कसैको हात तल कसैको हात माथि मैले दिएँ होइन म कसैले मैले गरेँ कसैले पाएँ भने यो गर्ने कहिले कुनै पनि सामान जरुरी छैन नर्मल सामान जरुरी छैन हामी दिइ राख्छ सम्मान गरौँ न जनताको डिग्निटी सम्मान गरौँ उहाँहरूलाई उहाँहरू आफ्नै खेतीपाती र नेपाली परिवार कस्ता हुनु भने आफै खेती गर्छन् आफै फलाउँछन् साग फलाउँछन् फलाउँछन् स्वाभिमानी परिवारहरूलाई दुःखको बेलामा त्यो स्वाभिमानी हुनु भयो।

0: प्रशासन संसदीहरूमा अब यसलाई दुई चरणमा ल्यायो. एउटा हाम्रो अब तिन महिनापछि यी सबै राम्रो टाँसेका गाडी होइन, अनि त्यसपछि एकदम ज्याकेट लगाएर जाने हाम्रा यो स्वर्गीय मनहरू तिन महिनापछि हुन्छ नि भने फिल्डमा एकचोटि अहिले पनि मैले अगाडि एकचोटि गर्नु होला. मेरो अनुभव चाहिँ के छ भने तिन महिनापछि लगभग यो राहतका गाडीहरू, राहतका सामानहरू अनि ज्याकेट लगाएको मान्छेहरू होइन त्यो सबै हुँदैन. त्यो अवस्थामा तयारी गर्नु पर्ने, तयारी भने त्यहाँनिर नि हुनु पर्यो. त्यो भनेको के हो भने त्यो बेलामा त्यहाँ बस्ने महिला बालबालिका छोरी चेली बच्चाहरूको सुरक्षा र उनीहरूको कम्फर्ट, अनि त्यहाँबाट वृद्धहरूलाई औषधिका कुराहरू, उनीहरूको व्यवसायको कुरा, खानाको कुरा, टोटल बाँच्ने कुराहरू कसरी त्यो हुन सक्छ तिन महिनापछि. तिन महिनापछि यो भेडियो गाडीको होइन हुँदैन. तिन महिनापछि शून्य हुन्छ त्यहाँ. अहिले मान्छेको लाइन छ, त्यहाँ व्यक्ति भएपछि गाडी पार्किङ नै ठाउँ छैन त्यो वेलिङ सेन्टरतिर. तिन महिनापछि त हुँदैन, सुरक्ष. अब त्यो तिन महिनापछि चाहिँ के गर्ने? तिन महिनापछि हाम्रा सबै साथी प्राथमिक कार्यालय गुमिलाडी गर्ने हो. तपाईँ त्यहाँ जानुहोस्, तपाईँ त्यहाँ गइदिनुहोस्, त्यहाँ तपाईँ गइदिनुहोस्. बालबालिकाको बालबालिकाको एजुकेसनको, स्वास्थ्यको, खानेपानीको, सरसफाइको, टोयलेटको कस्तो के एक्सपर्टिज छ तपाईँ त्यहाँ हजुर डक्टर हुनु पर्यो, वासवाला भन्नु हामीलाई टोयलेटको पो एक्सपर्ट छ. ल प्लिज गइदिनुहोस्, वरिपरि पाँचवटा होल्डिङ सेन्टर छ, वरिपरि सातवटा छ, पाँचवटा छ होल्डिङ सेन्टर. त्यो होल्डिङ सेन्टर बढी घटेको हजुर भन्ने कुराहरूले होल्डिङ सेन्टर पनि यहाँ तपाईँहरू गर्दैछ. हामी जुन एरियाको जस्तो हामी बाल संरक्षण र बालबालिका शिक्षामा हामी अनुभवी छ, अत्यन्त गम्भीर काम गरिरहेको छ. तपाईँले शिक्षा र बालबालिकाको संरक्षण होइन उहाँहरूको सेफ गार्डिङ र अनि अलिकति बालबालिकाको समाउँदो कामहरू गराइदिनुहोस् न भन्यो भने हामी
1: त्यसको लागि अब सङ्घीय सरकारले नै तोकिदिनु पर्यो अथवा स्थानीय प्रशासन, स्थानीय जो सरकारहरूलाई तोकिएको छ उनीहरूले पनि त्यसरी चाहिँ सहयोगका लागि सहयोग गर्न आवश्यक छ.
0: मलाई के लाग्छ भने त्यहाँको आवश्यकता के हो? त्यहाँको आवश्यकता र स्थानीय तहमा सहयोग गर्ने काम स्थानीय सरकारले गर्नु पर्यो. हाम्रो संविधानले त्यही कुरो भन्छ, स्थानीय सरकार त्यहाँको लिडिसका स्थानीय सरकार हुनु पर्यो. तर ती राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूलाई र निकायहरूलाई अथवा सरकारी निकाय गैर सरकारी निकाय नागरिकहरू छन् त्यहाँ पाउँछन् जे सोच क्षमता अनुभव छ उहाँहरूले त्यो क्षेत्रमा भइदिनुहोस् भन्ने काम चाहिँ केन्द्रीय स्तरबाट समाज कल्याणबाट डाटा लिन सक्नुहुन्छ अथवा बालबालिका महिला समाज कल्याण मन्त्रालयबाट डाटा लिन सक्नुहुन्छ. त्यहाँ लिएर एउटा तपाईँको क्षेत्रको हो, तपाईँको क्षेत्रको हो, गइदिन्छ नाले उहाँहरूलाई परिचालन गर्ने गइदिनुहोस् भन्ने काम गर्न सक्छन्. तर फेसिलिटेसन गर्ने, रिसिभ गर्ने, परिचालन गर्ने काम पनि स्थानीय सरकारले गर्नुपर्छ. अब सरकारले पनि त्यसै भन्छ
1: अहिले जुन खालको समन्वय र सहकार्य

चाहिँ मेरो चाहिँ एकदम स्पष्ट लागेको छ। त्यसो भने हामीले परिवारहरूलाई धेरै सङ्घ संस्थामाथि आश्रित बनाउनु भन्दा उहाँहरूलाई हामीले जो अन्तर्राष्ट्रिय के भन्छ बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना ज्ञानहरू भन्छ एकदमै सुरक्षित तरिकाले उहाँहरूलाई हामीले दाल चामल तरकारी किनेर लानुपर्छ त उहाँलाई क्यास दिन सक्छ पैसा दिन सक्छ त्यसो भए आफ्नो चोइसको खान्छ नि हामीलाई त चामल खानु सबैले चामल खानु हुँदैन नि डायबिटिज छ हामीलाई चामल खानु हुँदैन त कतै युनिक एसिड छ तपाईँ पैसा दिनुहोस् उनीहरूलाई तपाईँ नर्मली विश्वास गर्न सकिन्छ भने एकजना त्यो बाई पीडित छन् अथवा भूकम्प पीडित छन् दैनिकतर्फ पीडित मान्छेले त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकेन मलाई चाहिँ विश्वास गरेर लाखौँ रुपियाँ दिन सक्ने त्यो काम गरोस् भनेर हो तपाईँलाई दिन सकिन्छ त्यो पीडित परिवारलाई पनि तपाईँले भन्नु महिनाको 30,000 दिनुहुन्छ अथवा दिनु 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस् ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस् हिसाब राख्नलाई भन्नुहोस् यो यो गर्छु यो यो गर्न पाउनुहुन्छ यो पैसाले यो यो गर्न पाउनुहुन्छ यो यो किन्न पाउनुहुन्छ यो किन्न पाउनुहुन्छ प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस् पुरुषलाई दिनलाई एकदम जनरेसन खर्च हुन्छ भने 10,000 महिलालाई दिनुहोस् तर उहाँहरूले हामीलाई मलाई पैसा दिनुको सट्टा सरकारले मलाई दिनु मलाई विश्वास गर्नुहुन्छ थ्याङ्क यू धन्यवाद तर उहाँले जनवरी विश्वास गर्न सकिन्छ महिलालाई दिनुहोस् उहाँहरूले एकाउन्ट पैसा ट्रान्सफर गर्नुहोस् चामल मनलाई चामल किनेर खान्छन् मकैको पिठो किनेर खान्छन् नुडल खानु मन लाग्यो नुडल खान्छन् र म चाहिँ हाम्रो हेल्थहरू कुराहरू चाहिँ आफूलाई जे आफ्नो शरीरलाई सुहाउने आफ्नो बाल बच्चाले इच्छा गरेको बच्चाको स्वाद एउटा हुन्छ हामी चामल लगेर भोजन सेन्टरमा पेलिरहेछौँ बच्चालाई चाहिएको छ अर्को बच्चाको स्वाद भएको छ निड अर्को छ बुढाबुढीलाई डायबिटिज छ हामीलाई चामल दिइरहेछौँ हो निस्किँदाखेरि अर्को समस्या पर्दाखेरि होइन त्यस कारणले पैसा दिनु नहोस् भने हामी हेर्न खान्छौँ कोदोको पेटी खाएको खालको धान खान्छौँ अथवा रोटी खान्छ भात खान्छ आफ्नो चोइस हुन्छ।

संख्याहरू परिवार संख्याहरू सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन् हामी कसरी सजाग छौँ हामी अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू अन्तर्राष्ट्रिय रूपमै सबैभन्दा बेस्ट प्र्याक्टिसहरू छन् म यो किन भन्दैछु म फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु नि फेरि हात तल हात माथिको कुरो भएन नि त्यहाँ ट्रान्सफर गर्नुहोस् सिस्टमबाट ट्रान्सफर गर्नुहोस् पैसा दिनुहोस् हिसाब राख्न लानुहोस् एग्रिमेन्ट गर्नुहोस् रुल गर्नुहोस् गर्नुहुने काम गर्नुहुने पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोडिदिनुहोस् मोनिटर गर्नु स्थानीय निकाय छ स्थानीय सरकार छ होइन मोनिटर गर्नुहोस् उहाँको अझ एकदमभन्दा राम्रो त्यो थाहा छ बढी खर्च गरेर बिल राख्नुहोस् हाम्रो अहिले हाम्रो फर्ममा अहिले चिठीमा हाल्नुहोस् हो कर पनि दिइरहेको छ तपाईँले तर पैसा पनि दिइरहनु भएको छ करको त बिल लिन पनि सिकाइरहनु भएको छ बिल लिएपछि हाम्रो के अरे आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा हाम्रो किनेको बिल अपलोड गरेर चिठीमा पनि हाल्छ कर पनि सङ्कलन भइरहेको छ कर कति राम्रो सङ्कलन भइरहेको छ तपाईँले हेरेर भएको छ

राष्ट्रिय सभा छ। नेपाली कंग्रेसका सभापति गौतम कुमार थापाले प्रधानमन्त्री उपेन्द्र शाहलाई संयुक्त राष्ट्रको महासभामा नेपालको मुद्दा तथ्य प्रमाण र मूल्याङ्कन अध्ययन सहित प्रस्तुत गर्न सुझाव दिनुभएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पन्न समितिको बैठकमा बोल्दै थापाले प्रधानमन्त्री शाहको आसन्न विदेश भ्रमणलाई औपचारिकतामा मात्र सीमित नगरी देशका लागि ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गर्नुभयो। थापाले जलवायु परिवर्तनका कारण नेपालले उपभोग गरेका समस्या विशेष गरी भूकम्पमा आएको पानी जस्ता प्राकृतिक विपदबाट भएको क्षति न्यून प्रतिनिधि ग्यास उत्सर्जन गर्ने नेपालले भोगिरहेको असरका रूपमा

0: दिन छाने पछि आज हाम्रो काम बनाउँ म त्यसपछि उत्तर
1: सहकारी संस्थाको पछि नाम पसलहरू र फाउन्सहरूको

होगी। अब तिमी के गर्छौ? जे पाइन्छ त्यही मेडिसिन खाउ भन्छौ, कसैलाई नगर्न भन्छौ, कि पहिला सर्फ इन्फर्मेसन र हेल्प गर्छौ।

अर्थात् मेडिसिनको नाम त थाहा भयो।

0: देखियो अनि रुमलले ठ्याक जस्तो हुन थाल्छ। त्यस्तो इन्फर्मेसन कसरी चेक गर्ने? फेरि पनि बङ्गालको स्वास्थ्य धम्कीमा काम गर्ने सिनियर हामी विनिता ओली
1: सुरुमा कक्षा बसिहाल्यो, उनीहरूको प्लान थिएन तर बसिहाल्यो। बसिसकेपछि चाहिँ जस्तो सुकै अवस्थामा पनि यो बच्चा लिनुपर्छ, किनभने यो पहिलो बच्चा हाल्यो भने पछि बच्चा हुँदैन भन्ने खालको चाहिँ धेरैजनाले चिकित्सा गर्नुहुन्छ। तर यो एकदमै गलत हो, किनभने यो हरेक महिनामा महिनावारी भइसकेपछिका महिनाहरूमा चाहिँ हरेक महिनामा अन्डा उत्पादन हुन्छ र त्यो चाहिँ हरेक महिनावारी साइकल महिनावारी चक्रमा चाहिँ एउटा बच्चा बस्ने अवस्था आउँछ, त्यति बेला गर्भवती हुने चान्स हुन्छ। अब त्यो एउटा बच्चा गर्भपतन गराउँदै अरू बच्चा हुँदैन भन्ने चाहिँ छैन। महिलाको स्वास्थ्य अवस्था चाहिँ एकदमै राम्रो हुनुपर्छ, हर्मोनल कुराहरू ठिक हुनुपर्छ, पाठ्यहरू ठिक हुनुपर्छ, महिलाको स्वास्थ्य राम्रो हुनुपर्छ। गर्भपतन गराउन मिल्दो रहेछ, सुरक्षित तरिकाले गर्भपतन गराउन पाइँदो रहेछ भनेर फेरि पटक पटक एउटै मान्छेले धेरै पटक गर्भपतन गराउनु पनि जोखिम हुन्छ। गर्भपतन गराउनु भन्दा पहिले हामीले परिवार नियोजनको साधनहरू प्रयोग गरेर चाहिँ सुरक्षित हुनु चाहिँ अझै बेस्ट हुन्छ।
0: त्यसो भने साथीहरू आजको कुरा याद राखौँ, प्रेग्नेन्सीको डरमा हतार गरेर ऱ्यान्डम डिसिजन नलिउँ। साथीले दिएको मेडिसिन सुनेको बेलामा वा सोसियल मिडियाको एउटा भिडियो कि प्रोफेसनल हेल्थ एडभान्स होइन, आफूलाई वा आफ्नो साथीलाई त्यस्तो अवस्था आयो भने जज होइन, सपोर्ट गरौँ, रुमर होइन, सही इन्फर्मेसन खोजौँ र अनसेफ बाटो लिएर सेफ हेल्थ सर्भिस खोजौँ। अनि यातर्फ यस्ता कुरा बुझ्न प्रश्न सोध्नु गलत होइन, क्वेसन छ भने सोध, कन्फ्युजन छ भने स्पष्ट हो, हेल्थको कुरा हो, सही इन्फर्मेसन म्याटर। अहिलेलाई म मिनी बिदा हुँ, नमस्ते, बाई बाई।
2: कार्यक्रम बीबीसी मीडिया एक्सन।

0: इसके निर्माण करने समय हो। धातु पदार्थ को एक पटक को परिवर्तन पनि गत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भने खुला कुरा गरौं। समाधान धातु पदार्थ होइन धातु पदार्थ मात्र टाढा बसौ। स्वस्थ र उज्यालो भविष्य रोजौ।
1: रेडियो
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको झुकीमा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेतु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।

0: no hi estem a prop.
1: Thank you.

什么高兴的

Thank you.

Thank you.

0: Some people say something.
1: Tell me about it.

partir del 10 y soy un carajo.

Chimamanda Chandiyatana.

Thank you.

Hat sich mir am besten

Thank you.

Thank you.

Thank you.

Y se ha quedado con su coche y susto llegó a la

0: परिसरात गर्ने कार्यक्रम भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि सङ्घ कृषि फार्म तथा सहकारीहरूले आवेदन पेश गर्नुका लागि यो सूचना प्रकाशन गरिएको छ।
1: आवेदन फारम दिने अन्तिम मिति यो सूचना प्रकाशन भएको मिति 35 दिनभित्र अथवा 2083 साल 6/14 दिनभित्र फारम पुर्याइसक्नु पर्नेछ।
0: कार्यक्रमको नाम उद्योगमा 50% अनुदान सहयोग तथा कृषक कार्यक्रम
1: कृषक सङ्घ कृषि फार्म तथा कृषि सहकारीहरू
0: आवश्यक कागजात निवेदन नागरिकताको प्रमाणपत्र प्रतिनिधि समूह सहकारी तथा कृषि फार्म

Radio Privada es el programa. Sabes, no hay sentidos.

Και κοιτάζουμε όσο πάω μόνο

Chamisha Ferraz de Estudos Andes.

Thank you.

0: तर्क छ। बर्दिया जिल्ला खेल किशोरी गोरखमा रक्त कमी अर्थात् रक्ताल्पका एक प्रकार
1: घरमै बनेको पोसिलो कुरा खाना छ महिना पछि अनिवार्य सुरु गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफुल सहितको पोसिलो कुरा खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै दुई वर्षसम्म स्तनपान जारी राखौं।
2: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश।

0: माको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य स्तनपान शुरू गरौ। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ। स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
1: रेडियो गुरुबाबा एफएम द्वारा जनहितमा जारी सन्देश।
2: मौसम ओ हावा पानीले अपने खेती बालीमा समस्या परलवा कलसे बरघरान अंग नसुनी समाधानको उपाय त थाहा हो जे याद कर बिना हरेक सोमबार सन्ध्या 8 बजे रेडियो गुरुबाबामा
3: मोर समस्या त एकै घसिम समाधान होगी मजा कार्यक्रम बना।

नमस्कार, मेरो नाम रजमान चौधरी, बाँसगरी नगरपालिका वडा नम्बर 4 बटुवाताल बर्दिया। म प्रगति जडीबुटी उद्योग भनेर दर्ता गराएको छु। यसबाट थुप्रै किसिमका औषधि उपचार गर्ने गर्छौ। हाम्रो यो प्रगति जडीबुटी उद्योगबाट हामीहरूले ग्यास्ट्रिक, अल्सर, क्यान्सर, बवासिर, सुगर, मिर्गी, जन्डिस, पित्त थैली लगायत सबै ठाउँका पत्थरहरूको औषधि उपचार गर्ने गर्छौ। हात खुट्टा झम्कने, बाँझोपन, विषाक्त चिजले टोकेका सबैको औषधि उपचार गर्ने गर्छौ। र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौ भनेर भन्नेहरू वडामा गएर या नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले 5 पैसा नलिएर औषधि उपचार गरेको छु। अहिलेसम्म

15 सौ रुपए।

0: सुन्नुहोस् प्लस समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हेतुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिलो पदार्थ, माछा

0: سعيد فرحان واقمعت اللوك بخير فانسا تسبيكونا مصطفى صادر بكتنا بيبين البرديشن مصطفى يعتبر كامتراتي كتري جادة من شبهين بسوسنيرا أدكاري بجانكاري كواتي بسواس فنغوز أفنا كاتبات سواتشي تنغوز وقوش سنكا لاغي تنتا مجيريكو سواتشاكنا جانكاري بنغوز أفكال أوسما كهان تلغي यहाँ पर हमें एक सुना सुना हुआ तिहारा किला मानव बेच बिकन बुद्ध को भी हो तिहारा सतत्तर तथा माल युद्ध मान दस नौ आठ नौ तल हरोस
1: नागरिक सुरक्षित समाज मानव बेच बिकन विरुद्ध सबैको साथ
0: हामी मिलेर मात्र रोक्न सक्छौ मानव बेच बिकन

cuando trabajan, porque eso sí estamos con la piedra.

0: వారు
1: Yeah.

手呢，是醒了，把它举起手来，以后就

Mira, som bastant càrregats, difícil per comprovar tot.

सात चालक कार बाटीमा

प्रायः 35 किलो दाल संकलन मूलक दरबार हरेर थारू चाहिएबाट स्थानीयवासी कसै संकलनकारी विभाग नगर तथा खाद्यान्न घटेपछि पहिला प्रभावित र उद्धार गर्दा हात थाप्न स्थापनामा सहयोग गरिरहेको उद्देश्य नै बाँसरी नगरपालिका प्रधानका कार्यालयमा पठाएर दरबार थारू चाहिएबाट संकलित हात सामग्री तथा नगर तथा वडा सदस्य रतिराम थारूबाट वडा कार्यालयमा हस्तान्तरण गरिएको विपक्ष समयमा प्रभावित नागरिकहरूमा सहयोग गर्न उद्देश्य नै लक्ष्मणपुरका स्थानीयवासीका आफ्नो क्षमता र इच्छा अनुसार स्वयं

0: सिलेण्डर बेसी पर्ला खर्चपछि टिभीको अवस्थामा प्रभावित परिवारको उद्धार राहत तथा प्रस्तावनाको लागि ठाउँसित सहयोग जुटाउन जारी रहँदा संस्कृति नगरपालिका वडा नम्बर पाँचको राज्यस्तरीय विपद व्यवस्थापन समितिको कचारी गर्दा वडा नम्बर पाँचको अध्यक्ष थारूको अध्यक्षतामा बसेर कचारीमा वडा दस गते भोलिपछि महिलाको बैहामा पर्व पदक राजकरी नगर नागरिक भूमिको दुःखमा सान्तना धेरै ग्राहकको संकलन गर्न हुँदा वडा नम्बर पाँच विचारक सामुदायिक वन वर्ग संस्था कुल विकास संस्था सहकारी विद्यालयहरूको आफ्नो ठाउँ तथा संस्थामा राहत संकलनको लागि नेतृत्व गर्दा जिम्मेवारी लिएका नक्सली बजारभित्र राहत संकलनको लागि उद्योग वाणिज्य सङ्घ नेतृत्व गर्दा कैखौ वडा नम्बर पाँचको स्तरीय विपद व्यवस्थापन समितिका कचारी निर्णय गर्नुभयो। राहत मधिन श्री तयार क्याल गोहो नगर दादाको इच्छा अनुसार उठेन ओ एक अठारभित्र वडा कार्यालयमा बुझेन सर्वदलीय सर्वपक्षे कटहरी मध्ये निर्णय गर्नको प्रस्करी नगरपालिकाको चौध जना नागरिक हालसम्म फेर विपत्ता हालबाट कसरी प्रयोजनको उद्धार खोजिया
1: भर्तियामा आउँदा चारकोक सर प्राणशुकर सहित तीनजना पुरुष प्राप्तहरूबाट जिल्ला प्राधिकारले भर्तियाको अनुसार भारतमा नेपाल उपन्तिर अवस्थामा फरक फरक ठाउँमा सेवा हुने पूर्वले टिकाको रेन्ताल गाउँपालिका वार्ड नम्बर दुई पुटा प्रहरी चौकी मसे बाँकी वार्ड पूर्व 27 वर्षीय राजेश कुमार थान पुटा पदपीठ साइकल सिट टरन काख सिन्देराम प्राण सुगर सिन्दे पर्णा पदार्थ सहित नियन्त्रणमा लिएर प्रहरी चाइलोमा उसिङ्गरिया नगरपालिका वार्ड नम्बर एघार कलेज पुर्खेसे अटो रिक्सामा अहिले पाँच बैजना र 33 वर्षीय ईश्वर थारू 28 वर्षीय अजय बहादुर थारू 4 ग्राम 470 मिलिग्राम प्राण सुगर सिन्दे पर्णा पदार्थ अटो रिक्सा बरामद गरेर पक्राउ पटक तीन जहान पर्वतीय जिल्ला अदालतमा से व्याप्त परीक्षा आवश्यक अनुसन्धान विद्यालय जिल्ला प्राधिकारले पर्वतीय जानकारी दिएका बर्दियाका राजापुरमा सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरण चलाक पहिलेलक चेक जाँचका क्रममा मादक तथा सीमा रेखा सवारी चलेर सातजना चालक कार भ्रमणबाट सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरण कार्यक्रम अन्तर्गत राजापुर नगरपालिका तस्करी चन्द्रपुर स्थित गुलाकी राजमार्ग सडक खण्डमा सवारी चालक फुकन चेक जाँच गरिदिएको इलाका प्रहरीकाले राजापुर बर्दियाका कार्यालय प्रमुख प्रहरी नायकको परिचय प्रकाश चौधरीका कमाण्डमा जिल्ला प्रहरी कार्यालय पर्दिया जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्दिया शिखर तक संयुक्त प्रहरी टोली चेक जाँच गरेर चेक जाँच गर्दा प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा प्राथमिक सहयोग समेत रहेर चेक जाँचका क्रममा सातजना सवारी चालक मादक पदार्थ सेवन गरेका सवारी साधन चलाइ जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रत्याको प्रमुख सन्दीप बेलपासे जनाइनबाट उसै कौर सवारी नियम उल्लङ्घन गर्न नौको मिरमिरिक सवारी साधन प्रसमित नियम अनुसार आवश्यक कार्यवाही गरिदिँदा सवारी चालक मादक तथा लागु पदार्थ सेवन गरेका सवारी चलाएर दुर्घटना जोखिम पोख्न अलगोसे दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा कायम गर्न उद्देश्यले नियमित रूपमा चेक जाँचमा प्रभाव परि पलागेर जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्दिया चलाइरहेका थारू संस्कृतिमा पहिलाको प्रत्येक थ्यार महत्वता तर यी पहिलाको पटिया सुको निर्वाचै पहिलाको पटिया पहिला तलवार मध्यमा पारिता श्री यहाँ विषयमा आफ्ना थारूका अतिथिको
0: ऐतिहासिक सांस्कृतिकको पर्यटकीय क्षेत्र गएको पहिचान भएको तलवार हो। यी तलवारमा दूर दूरसे थारू समुदायको

0: सम्बन्धी अवस्थाको समीक्षा तथा प्राथमिक प्रतिबिम्ब चर्चा गरिन्छ। प्राथमिक स्कुल क्लब कार्यशाला तथा प्राइमेन्ट नेस्ट नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत गत भएको आयोजनाकै क्षण हो। आज पूर्व मतभन्दा पालिकाका मेलमिरिक विद्यालयका चालिसजना प्रधानाध्यापक तथा शिक्षक सहभागी कसैमा विद्यालयमा सञ्चालन विद्यालय स्व संरक्षण सत्रको प्रगति उपलब्धि सिकाइ चुनौती र सुधारको भावना सम्भावना बारे अनुभव आदान प्रदान गरिएर कसैमा मतभन्दा पालिकाका नगर प्रमुख देश बाल बालिकामा हिंसा दुर्व्यवहार हेपाई शोषण तथा जोखिमका संकेत पहिचान गर्न पहिला विश्वासी र वैष्णवका रूपमा शिक्षकको भूमिका महत्वपूर्ण रहन पटेलबाट शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल विद्यालय बाल संरक्षणका जोखिम पहिचान गरेर आवश्यक सहयोग सेवासँग बाल बालिका जोड्न महत्वपूर्ण स्थान मेरी माध्यमिक विद्यालय राजापुरका प्रधानाध्यापक शिव प्रसाद कोइराला ओ शुक्ला माध्यमिक विद्यालय मधुबनका प्रधानाध्यापक एलिजा चेसी स्व संरक्षण सत्र बाल बालिकाहरूको व्यक्तिगत सुरक्षा सुरक्षित असुरक्षित अवस्था व्यक्तिगत सीम पाठहरूमा तथा सहयोग खोज्न विषयमा सचेत बनाएर तपाईँबाट कसरी मसे विद्यालयमा बाल संरचना थप सुदृढ बनाइदिए सुरक्षित समावेशी हो बाल मैत्री वातावरण निर्माण गर्न तथा नियमित शिक्षण विद्यालयका गतिविधिमा बाल संरक्षण स्व संरक्षण सम्बन्धी सन्देश निरन्तर समावेश गर्न सामूहिक प्रतिबद्धता गर्न पाठ्यस्को क्लब चलेरमा कचहरीको अध्यक्षता पाठ्यस्को क्लबका सह अध्यक्ष निरज गौतम तथा कार्यक्रमका क्लबका अध्यक्ष परवेज अली सिद्दिकी सह अध्यक्ष सिराज खान कार्यकारी निर्देशक रवि कुमार पुरा लगायतका उपस्थिति रहेर कार्यक्रममा सहजीकरण परियोजना संयोजक ईश्वर विगत थार्मो सविता फराक सहयोग गरेर आफ्ना
1: राष्ट्रपति रामचन्द्र कोविन्द नेपालका समय वर्षको जनहितको एकताबद्ध मुख सरकारी अधिकरणबाट संग्राममा सम्बोधन गर्दै राष्ट्रपति कोविन्द विपदका यी कठिन घडीमा राजनीतिक दल जनप्रतिनिधि नागरिक समाज मानवीय सहायता तथा उद्यान संलग्न संघ संस्था निजी क्षेत्र व्यवसाय समुदाय लगायत नागरिकबाट एकजुट हुन अधिकरणबाट यी विभाजनको समय निको एक अवरोधन दोषारोपण गर्न राजनैतिक विवादको समय खेलि हो कि राष्ट्रिय एकता तथा एकबद्धता प्रदर्शन गर्न समय रहेर उहाँको कहिलेबाट राष्ट्रपति कोविन्द अब पुनर्निर्माण पुनस्थापना र आर्थिक पुनर्स्थानका समय रहेर नकैल यी कन्टिन्यूमा आत्मप्रभावी रहेको नेपालको विकास मोडेल उपलब्धि विचार

0: विचार गर्दा हो कि कला निर्लक उहाँ भोटेर उहाँ अप्रत्याशित तथा भयानक विपत्तिको सामना गर्थे अनि मुख्य प्राणको जनका आवश्यक शक्ति र सहजता प्रविष्टका कामना देखाउँदा राष्ट्रपति पौडेल उत्तरकै ग्रह प्रत्येक कला खाद्यान्न स्वच्छ पिना पानी सुरक्षित आश्रय आवश्यक विरल उपचार तथा मनु सामाजिक सेवाको पहुँच सुनिश्चित गर्नमा जोड दिएर विशेष गरी कपालबालिका ज्येष्ठ नागरिक अपाङ्गता व्यक्तिलाई गम्भीर जीव महिला तथा जोखिम हर्नको विशेष संरक्षण आवश्यक पर्व नागरिकप्रति विशेष ध्यान दिएकोमा
1: राष्ट्रिय समाचार सङ्घ हाम्रो सन्देशमा समय उदयबाट हाम्रो सन्देश उडैना शेर्पा मुख्य मुख्य सन्देश प्रभावित नागरिक उत्तार र हात तथा पुनर्स्थापनाको लागि बाँसवाडी नगरपालिका चारो पाँच मनपुरमा राहत सन्तुलन भइजुबा राष्ट्रपति रामचन्द्र पौडेल विपक्ष समयमा सबको जवान एकबद्धता हो थरिहाए अधिकरणबाट अब हाम्रो सन्देश सत्रमा काल दिन 7 बजे नेपाली भाषा हाम्रो सन्देश लेखाइनेपछि तपस्या समाचार कक्षका सकुशक्त प्राधिक सहरिया गोरी शङ्कर क्यामरामा मेसाग सहरिया बिन्दु कुमार विदा हुन्छु रेडियो गुरुबाबा एफएम सुन्दिरा जय गुरुबाबा।

चाहिँ आएर भन्यो मेरो प्रेग्नेन्सी टेस्ट पोजिटिभ आयो, म एकदम डराएको छु, कसैले भन्न पनि सक्दिनँ, परमेश्वरबाट मेडिसिन लिएर आफ्नै खाउँ कि, अब तिमी के गर्छौ, जे पाइन्छ त्यही मेडिसिन खाऊ भन्छौ, कसैलाई नगर्नु भन्छौ कि पहिला सही इन्फर्मेसन र हेल्प गर्छौ। हाई साथीहरू, म उमेदी अनि हो भाइको टोल फ्री नम्बर जहाँ अक्सर लाग्ने क्वेसन पनि खोलेर बुझौँ, गर्व बटन डराएर लुकाउने कि

यस्तो अवस्थामा डर लाग्नु, कन्फ्युज हुनु वा अब के गर्ने भन्ने लाग्नु स्वाभाविक हुन सक्छ।

0: पिता भोलि यहाँ स्वास्थ्य चौकीमा काम गर्ने सिनियर नमी विनिता ओली
1: गर्भवती भइसकेपछि अब सबै थाहा पाउने मिटर समाजले घृणा गर्नेदेखि लिएर अनेक कुराले गर्दाखेरि उनीहरूले चाहिँ लुकेसीपी मेडिकलबाट जातै औषधि पसलहरूबाट युट्युबको घरमा अनि मोबाइलका उसहरूको घरमा चाहिँ तिनीहरूले औषधिहरू सेवन गर्ने गरेका छन् जुन चाहिँ स्वास्थ्यको दृष्टिकोण अत्यन्तै जोखिम छ। ब्लिडिङ हुने, रगतहरू धेरै बग्ने, इन्फेक्सनहरू हुने लगायतका थुप्रै खालका जोखिमहरू बढेर आमाहरू एकदमै धेरै सिरियस अवस्थामा पुग्नेदेखि लिएर आमाको मृत्यु पनि हुन सक्ने भएको हुनाले सुरक्षित गर्भपतन नै गराउनुपर्छ यो नेपाल सरकारले मान्यता दिएको छ। 12 हप्तासम्मको जुनसुकै गर्भवती महिलाको अनुमति भयो भने चाहिँ स्वास्थ्य संस्थामा गोप्य तरिकाले हामीले चाहिँ उनीहरूको नामहरू ठेगानाहरू नै नभने नगरिकन पनि हामीले उनीहरूलाई चाहिँ सेवा दिइरहेको हुन्छ।
0: ओके, सुरक्षित गर्भपतन अर्थात् मेडिसिनको नाम त थाहा भयो, अब आफै म्यानेज गरिहाल्छु भन्ने कुरा सिम्पल नै छ है, तर अर्को कुरा पनि सुन्नुहुन्छ नि, गर्भपतन गर्यो भने फ्युचरमा बच्चा नै हुँदैन त्यो कुरा ट्रु हो र फेरि पनि तर साथीका कुरा सुनौ
2: गर्भपतन गर्यो भने बच्चा त गर्छ नि तर धेरै सुन्दर हुँदैन, थोरै सुन्दर हुन्छ।

0: estoy para que una aventura en sí una
1: Thank you.

0: खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हेर्नु तर शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ। सुखमय जीवन
2: बिताउन

0: suffering more, also the Father of the Absolute Father, Absolute Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, the Father, धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु र अब घाउ खतिरा कस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूलाई हामीहरू औषधि उपचार गर्दै गर्छौँ जस्तै पासु पुलाएको आँखामा मुख्यमन्त्री कलेजको मुख्य विद्युतहरूमा भुँडीहरूमा मासु पुलाएको सबै दिने गर्छौँ मेरो खण्डमा अन्ठानब्बे पाँच अस्सी छ्यासी एक सौ अठाइस अन्ठानब्बे चार अस्सी छ्यासी एक सौ अठाइस अन्ठानब्बे बिस एक्काइस उन्तिस एकचालिस हो मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनु नहोस् धन्यवाद
1: जो कि यहाँ आई सब जो व्यवस्था यहाँ सिटी पढ़ने

Thank you.

Thank you.

差异。

नेपाली फर्किने क्रममा राखेको मन्त्रालयले जानकारी दिएको छ।

Thank you.

राखिएको छ। बिना मुदिङ सरकारको योजना पश्चिम खण्डका इन्जिनियर सचिन्द्र मिश्रका अनुसार अहिले सो क्षेत्रमा एउटा ठूला मेसिनहरू प्रयोग गरिने काम गरिरहेको छ।

Entonces, para mí

사람들은 기다렸다는 사람들은 잘못된 것 같다. 무슨 일을 가리고 있다는 오늘 이 사람들이 대박스럽게

LGBTलाई तत्काल खाना नदिएर केही दिन मात्र राखेर उपभोक्ता गर्ने मापदण्ड रहेको छ। भुस्तानमा आजदेखि सबै प्रजातिका सेयर टिपा खुल्ला गरिएको छ। जिल्ला स्तरीय निर्णय अनुसार ढिलो पाक्ने सेयरको समेत आजदेखि टिपाई सुरु भएको हो। यसअघि छिटो पाकिएका पुँजी र सामान्य प्रजातिका सेयरहरू भदौ

सरकार मात्र जानुहोस् सबैमा विषालु किराले टोकिहालेमा नजिक

Thank you.

तपाईँ रसुवा जिल्लामा हुनुहुन्छ र राहत चाहिएको छ भने जिल्ला प्रशासन कार्यालयमा खबर गर्न सक्नुहुन्छ। सड़क बिग्रिएको, टेलिफोन सम्पर्क राम्रो हुन नसकेका कारण कतिपय ठाउँमा राहत नपुगेको हुन सक्छ।

0: समस्या परिवार जिला प्रशासन कार्यालय रसुआ को संपर्क नंबर 010-540-131 या 010-5400-19 अथवा पैसा नमान्ने नंबर 1234 में खबर गर्न सकिनेछ। आज राति र भोलि बाढ़ी प्रभावित जिल्लामा पानी पर्ने मौसमविदले बताएका छन्। रसुवा र नुवाकोट जिल्लाको मौसम बारेमा बुझेर मात्र यात्रा गर्न वरिष्ठ मौसमविद विभूति पोखरेलको सुझाव छ।
1: रसुवाको दुई ठाउँमा मध्यम समयको वर्षा हुन सक्ने र एक दुई ठाउँमा पानी वर्षाको सम्भावना रहेको छ। त्यसैले पनि मध्यम समयको वर्षा हुन सक्ने र एक दुई ठाउँमा चाहिँ पानी वर्षाको सम्भावना रहेको छ। धादिङको कुरा गर्ने हो भने पनि धादिङको पनि धेरै ठाउँमा मध्यम समयको वर्षा दिउँसो र बेलुकालाई र एक दुई ठाउँमा चाहिँ पानी वर्षाको सम्भावना रहन्छ। नुवाकोटमा पनि नुवाकोटका केही ठाउँहरूमा चाहिँ मध्यम समयको वर्षा र एक दुई ठाउँमा पानी वर्षाको सम्भावना छ दिउँसो र राति। त्यसै गोर्खाको कुरा गर्ने हो भने पनि धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा पानी वर्षाको चाहिँ सम्भावना रहेको छ। त्यो चाहिँ दिउँसो र राति
0: मौसम बारे खोज्न पैसा नलाग्ने फोन नम्बर 1155 फोन गर्न सक्नुहुन्छ र विभागको आधिकारिक वेबसाइट र फेसबुक पेज नेपाल वेदर फोरकास्टमा पनि हेर्न सक्नुहुनेछ।
1: भारी वर्षापछि पहिलो खोजो उत्सव भएको छ। आपतकालीन चेतावनी जारी गरिएको छ।

0: 这个好了。
1: 俺这里现在叫铁子跟就叫拿着针，拿着钩子上面先放点热，上次不得上次两个人。

स्वाभाविक हो।

Thank you.

0: Sundays.
1: Thank you.

Gracias.

Gracias.

I'm going to go to the hospital.

ಸಂಸ್ಕೃತಿಯಿಂದ ಆ ಶ್ರೀ ಟಿವಿಸಿ ನೇತಾಜಿ ಶಿವ.

सुरक्षित राखिएको बताउनु भएको छ। करिब 5,000 जना आज

ಸಂಪೂರ್ಣ ಬಾಳಬೇಕು. ಏನೋ ಬೇರೆ ಸಮ ಇದು

राष्ट्रपति पटेलले भारत आत्मसम्मान सबै

खुशीको तरङ्ग चलाएको इरान बस्ने अधिकार पीडितहरूले बताए। उनीहरूले

Gracias.

बाटो ग्यास बाहेक त अरू त राखेको छ होइन, किनभने ग्यास बेसी हुन्छ बाहिर भएर।

0: के भएर विभिन्न अङ्गहरू छन् त सेनाको रोगी छ, सेनाको कामहरू छन् होइन, त्यसमा राखेर राख्छन् गेसहरू घुमाएर ल्याउन सकिन्छन् त, तर त्यो बाटो प्रयोग गर्नु पर्यो। कृष्ण भेदमा गएर के भयो त, अरू बाटाहरू छैन, त्यो प्रयोग गर्नु पर्यो। त्यतातिर हजार दिन भएको छ मान्छे, परिवार दिन भएको छ, यति दुःख घटना छ, यस्तो अवस्थामा राज्यले दैनिक अत्यावश्यक वस्तुहरूको आपूर्तिमा यस्तो सङ्कट दिन्छ भनेर हामी सोचेको छैनौँ। यो जोस जानका साथ आएको छ, यसले राम्रो काम गर्छ, हिजोका गरेका व्यक्ति पनि कमजोरीहरू गर्दैन भनेर विश्वासका साथ अत्यधिक बहुमत दिएर यो सरकारले आयो, तर सरकार चाहिँ तपाईँको अर्मलमा परेको जस्तो देखिएको छ। त्यस्तो भयो अहिले उपभोक्ताको दैनिक जीवन अस्त त्यस्तो भयो, मूल्य वृद्धि अत्यधिक भयो, बजार अनुगमन शीतल भयो, बजार अनुगमन एकाङ्की भयो। हेर्नुहोस् अब यतातिर यो चाहिँ जपुतामा परेका छन् चारा जाने मान्छेलाई बाँच्ने चाहिँ धारो भइरहेको अवस्था छ, त्यसलाई मूल्य वृद्धि यति थोक परिएको छ। फेरि कृषि अभाव यो देशमा होइन 40,000 मेट्रिक टन देशमा एक लाख मेट्रिक टन आइसक्यो भन्छ, अब आँखामा छायो भने कति के हो कि जनताले यो नपाएर यो नक्सन प्रयोग गर्नु परेको छ, दाउरा पाइन खालिसकेका छन्, हेर्नुहोस् काठमाडौँ बसेर मान्छेले राज्य नभएको सरकार नभएको चाहिँ महसुस चाहिँ आम उपभोक्ताले गर्न थालेका छन्।
1: अनि तपाईँले यो अत्यावश्यक सामग्री जीवन चाहिँ राशन यो कुरा अत्यावश्यक सामग्रीको जुन सबैभन्दा दिनु पर्ने हो कि त्यो लिएको छैन भन्न खोज्नु भएको
0: सबै छैन, किनभने हामीले धेरै पटक गरेको छौँ सरकारका व्यक्तिहरूसँग संसदीय समितिमा गएर ल यो चाहिँ तपाईँहरूले बर्खा आउँदैछ,

It's become biblical again. Look whom they saw come.

0: लागू लागू पदार्थको एक पटकको पहिले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको जवाबमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश।
0: कौशल्य अस्पताल प्रणाली बास्तरी बर्दिया गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता। यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बास्तरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
2: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: चौबिसै घण्टा घटनाको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
2: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा
0: प्रत्येक दिन नसा तथा निरो सर्जरी, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
2: प्यारालाइसिस भई मुख भागिने नसा च्यातिएर हात खुट्टा नसक्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
2: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा 5/5/5
0: सम्पर्क नम्बर 0484001 र 4003010।

सहकारीको निर्णय प्रतिनिधि

今天你

Thank you.